0: The power of Red FM in your hand. Follow us at Red FM Calgary on Facebook, Twitter, and Instagram for more daily updates.
1: अपने वैल्यूएबल कस्टमर्स का दिल की गहराइयों से शुक्रिया अदा करने के लिए नसीम ज्वेलर्स लाया है अपनी एनिवर्सरी के मौके पर एक मेगा सेल इवेंट। तमाम दुबई के सोने की ज्वेलरी, डायमंड और चांदी के स्टॉक पे ह्यूज डिस्काउंट्स दिए जा रहे हैं। आज ही फायदा उठाएं नसीम ज्वेलर्स की मेगा सेल से। ये ऑफर महदूद मुद्दत के लिए है। इजी फाइनेंसिंग की सहूलत भी मुयस्सर है। विजिट अस इन द स्टोर एट नसीम ज्वेलर्स, जैक्सन गेट, कैलगरी नॉर्थ ईस्ट।
2: अपने परिवार लिए एक भरोसेमंद फैमिली डॉक्टर लग रहे हो तो आज ही विजिट करो होली क्रॉस फैमिली मेडिसिन।
3: डॉक्टर एंडी सिंह एमडी इज वेलकमिंग न्यू पेशेंट्स एंड वॉक इन विजिट्स। फैमिली मेडिसिन दे नाल जॉइंट मसल एंड टेंडन केयर, मेंटल हेल्थ सपोर्ट, क्रॉनिक डिजीज मैनेजमेंट, आयरन, एनर्जी ते माइग्रेन इन्फ्यूजन, विमेन्स हेल्थ अते होर कई मेडिकल सर्विसेज अवेलेबल।
2: सेम डे अपॉइंटमेंट्स ते स्टाफ तुहाडी भाषा भी बोलता है।
3: होली क्रॉस फैमिली मेडिसिन, 10601 साउथ पोर्ट रोड, यूनिट 101 साउथ वेस्ट।
2: कॉल 4037501।
4: यार मेरी बेटी का बर्थडे आ रहा है, मैं उन्हें कोई ऐसा गिफ्ट देना चाहनी हूं जो उसका हर दिन स्पेशल बनावे।
5: फिर तो तेनू कोहिनूर ज्वेलर्स से जरूर विजिट करना चाहिए। असी तो उत्थे ही जाने, उन्हें कोल हर ओकेजन लिए गोल्ड ते डायमंड ज्वेलरी, गोल्ड बार्स ते क्वाइंस ने जो तुहाडे हर मौके नू मेमोरेबल बना देंगे।
6: अपनी यादा नू कोहिनूर ज्वेलर्स दे नाल सजाओ। ए गोल्ड बाय, सेल एंड ट्रेड भी कर देने। विजिट करो यूनिट 1005 5075 फाल्कन रिज बुलेवर्ड नॉर्थ ईस्ट, कोहिनूर ज्वेलर्स एंड डायमंड सेंटर, प्राउडली सर्विंग यू सिंस 1975।
7: कैलगरी तैयार हो जाओ अपनी डिनर नाइट नू अपग्रेड करने लई। तुहाडा अपना पंजाबी चूल्हा लेके आया है नवी फाइन डाइन वाइब। सॉफ्ट लाइट्स, मॉडर्न इंटीरियर ते स्वाद जो दिल जित लवे। चाहे डेट नाइट हो, फैमिली डिनर या फ्रेंड्स नाल वीकेंड गैदरिंग, हर पल बनेगा खास। ओही नाम ओही स्वाद, बस एक्सपीरियंस हो गया होर वी क्लासी। आज ही विजिट करो यूनिट 115630 रेडस्टोन ड्राइव, नॉर्थ ईस्ट, रेडस्टोन प्लाजा। पंजाबी चूल्हा जिथे फाइन डाइन मिले पूरे देसी शाइन नाल। आज ही अपना टेबल रिजर्व करो ते एंजॉय करो न्यू वाइब।
8: तू इतनी परेशान क्यों है?
9: मैं अपने मॉम ले होम केयर सर्विस ले हुई है, पर कदे कोई आंदा है कदे नहीं। जो आंदा है उन्हां नाल कम्युनिकेशन प्रॉब्लम ते कदे स्केड्यूल वखरा ही हुंदा है।
8: ए किवें दी सर्विस जो परेशानी दा कारण बन जाए? तू YYC होम केयर सर्विसेज नाल गल कर। उन्हां दे डेडिकेटेड केयर गिवर्स हिंदी अते पंजाबी बोलदे ने ते तेरे स्केड्यूल अनुसार घर रह के बुजुर्गां दी देखभाल करनगे। नाले ओ डायरेक्टली AHS नूं बिल करदे ने। कॉल YYC होम केयर सर्विस एट 825-760-0983।
10: You're listening to Humara Pakistan.
11: You are listening to Humara Pakistan with your host Sajjad Mirza on Red FM.
12: جی کچھ ٹیلیفون کالز اور ٹیکسٹ میسیجز ہم پروگرام میں شامل کرتے ہیں۔ آپ سب کا بہت بہت شکریہ، آپ نے ریڈ ایف ایم ٹیون ان کی۔ آج کے پروگرام کا جو سیگمنٹ ہے وہ ہے جناب آپ کی فرمائش، اور آج کے پروگرام میں زیادہ آپ کی فرمائشیں ہی۔ سب سے پہلے بات کرتے ہیں جی نوشاد علی صاحب کی، اور ان کے ساتھ فریاد ہیں۔ محسن علی صاحب پروگرام سن رہے ہیں، آپ نے بھی پروگرام کو پسند کیا۔ علی رضا صاحب کا بھی بہت بہت شکریہ۔ چرنجیت، آپ نے بھی پروگرام کو، چرنجیت والا صاحب کہتے ہیں پروگرام اچھا ہے، اور اج دے پروگرام دے چ اگر میڈم جی دی آواز ہے، چون کیڑی میڈم دی گل کر رہے ہو جی؟ اگر تسی نام لکھ دیو نال انہاں دا تے میرے لیے ذرا چرنجیت جی تھوڑا ایزی ہو جائے گا۔ اس دے بعد جناب امر پروگرام سن رہے ہیں، امر نے بھی پروگرام کو پسند کیا، تھینک یو سو مچ۔ اور اس کے بعد زیشان، زیشان آپ کا بھی بہت بہت شکریہ۔ گربچن براڑ صاحب جی، ہم میڈم، اگر میڈم دی گل کر رہے سن نا ساڈے لسنر، تھوڑی دیر پہلے ٹیکسٹ میسج جڑا میں شامل کیتا کہ میڈم جی دی آواز سی، تے اگر میڈم، میرا خیال ہے کہ میڈم نور جہاں صاحبہ لئی ہی یوز ہوندا ہے، انہاں دا اودے لئی ہی اسی احترام دے طور تے جڑا نام انہاں دے نال اسی میڈم کہنے ہاں، تے میرا خیال ہے کہ یو ٹاکنگ اباؤٹ میڈم نور جہاں۔ اگر وہی ہے تو پھر جناب گربچن براٹ صاحب اس ویلے پروگرام سن رہے ہیں، تے گربچن براٹ صاحب دی ہی پسند تے، کیونکہ جدوں بھی کدے گانا پلے ہوئے نا جی گربچن براٹ صاحب یاد آ جاندے نے، اور ویسے بھی ਇਹਨਾਂ ਨੇ ਇਹ ਗਾਣੇ ਦੀ ਫਰਮਾਇਸ਼ ਅਕਸਰ ਕਰਦੇ ਨੇ। ਔਰ ਅੱਜ ਦੇ ਪ੍ਰੋਗਰਾਮ 'ਚ ਵੀ ਜਿਹੜਾ ਅਗਲਾ ਗੀਤ ਹੈਗਾ ਮੈਡਮ ਨੂਰ ਜਹਾਂ ਦੀ ਖੂਬਸੂਰਤ ਆਵਾਜ਼, ਔਰ ਜਿਹੜੇ ਜਿਹੜੇ ਵੀ ਮੈਡਮ ਨੂਰ ਜਹਾਂ ਸਾਹਿਬਾ ਦੀ ਗਾਇਕੀ ਨੂੰ ਪਸੰਦ ਕਰਦੇ ਨੇ, ਉਹਨਾਂ ਨਾਲ ਮੁਹੱਬਤ ਕਰਦੇ ਨੇ, ਅਤੇ ਜਨਾਬ ਉਹ ਸਾਰਿਆਂ ਲਈ ਲੇਕਿਨ ਪਸੰਦ ਹੈਗੀ ਗੁਰਬਚਨ ਬਰਾੜ ਸਾਹਿਬ ਦੀ। ਬਰਾੜ ਸਾਹਿਬ, ਆਮ ਸ਼ੋਰ ਕਿ ਤੁਸੀਂ ਇਸ ਵੇਲੇ ਪ੍ਰੋਗਰਾਮ ਸੁਣ ਰਹੇ ਹੋਵੋਗੇ।